0: بحرین کے پرڈیہی وزیر عبداللطیف بن راشد جو فون تے رابطہ. بحرینی پرڈیہی وزیر پاراں جلد پاکستان جو دورو کرن کی خواہش ظاہر کی. پاک سعودی ترکیہ کے دفاعی معاہدے تے وعدائیں بھی ڈنوں. پیر پاراں خطے میں امن وارن پاکستانی کوششن کی بھی حمایت کی وئی. امریکی صدر جو جنگ میں ایران کان تھیل نقصان جو ازالو کرن جو مطالبہ ٹرمپ کیا ہے. تابنا ہرمز سے امریکہ جو 100% کنٹرول ہے. بارودی سرنگوں صاف کیوں ایران ہانے کنگال کی ویو ہے. وٹس پیسا ناہن ویزا بابت امن منصوبہ رد کرن تے نیتن یاؤ کے جلد جواب دیندس.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز.
2: मटियारी के हो तो आवाज भी मटियारी की है. सुनते रहो जीए एफएम 91.6.
3: जदीद टेक्नोलॉजी से तैयार कर आला मयार जो सोना यूरिया जो मोती जड़ो दाणो छटाई करण में आसान. ये नाइट्रोजन के देर ताई दस्तयाबी करे फसल के अनाब शानदार. सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए.
4: सोना से है कामयाबी स्कीम के तहत कार्ड को स्क्रैच करें और पाएं बेशुमार कीमती इनामात.
2: अजरक के रंगों से रंगी,
5: दिल्ली के टुकड़ों से जुड़ी,
2: सिंध के दिल से निकली आवाज,
5: जी एफ एम 88 नेटवर्क, सिंध की आवाज़.

0: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
1: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز، جی اے ایف ایم کی آواز،
0: جی اے ایف ایم نیٹورک، سندھ کی آواز۔
2: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी, हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो। पेश आहे वाइट एश ब्यूटी क्रीम, अव्हां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग। इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां, हर क़िस्म जी स्किन जे लाइ परफेक्ट। हाणे थियो खूबसूरत थियण वधीक आसान। वाइट एश ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं। बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप। वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु। वाइट एश ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज़। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।

0: بوسط
1: صاحب بودكاست
0: EAFM Network زندگی آواز.
2: हक सच जो आवाज, गीत संगीत जो आवाज, ये हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज, बुदंदा रहो।